0: ओके जी, वेल वंस अगेन कॉलर गुरु मुक्सर सोकरा जी, अस्सलाम वालेकुम जी। खैरियत खैरियत सो गलकम जैना खैरियत है अल्हम्दुलिल्लाह ठीक ठाक। गुल मोहम्मद काका अखफल अलवाया तखी ठीक ठाक ही जमा जे कहो बस दवा दा आओ दर तू आया चे सिंह मौजू पे हवाले से रस्सा वेल गाड़े
1: मौजू को मिलने दा और
0: ये खुद है तबाह मको उस ते रेडियो लगो मौजू देने और इधर है
1: जुमात नराज मा बस दी रीड में रख तू वो लगाओ बस दक खबर नुकरा
0: हां
1: इसा दर सतर खबर फुल मार तो रिंग में जाओ को ब्या ताला बल करो
0: हां लेकिन कम दिन ता मौजू ने और इधर ता डायरेक्ट कम दिन कॉल मिला उकड़े हां सही सही दा हो कम दिन डेर बद खबर दे यार चिता मौजू ने और इधर ता डायरेक्ट कम दिन कॉल मिला को खपल खबर दे पर लेकिन कम दिन खबर दे पर रगले सही सही आओ और इधर को ता सिबल वाले
1: और उदिन को तो खुदा खबर ही कि बस वो मुंगल से खुद अलवाद कर रही नजर की
0: हम्म
1: वड़ू था और चम गावन के लिए मिसाल था कि
0: हाँ
1: अब वो क्या के लिए
0: सही
1: मौजू नो नहीं खबर मिस्ता मौजू से था
0: देर मना ना मौजू जमुंग दग दा चे प बल बंदा बंज कम देना अखपल खुशाले बंदा कुर्बान कौली शी करना कुर्बान उल पकारी करना अखपल अखवाखा अखपल खुशाले
1: बल बंदा बानी
0: आओ बल बंदा बने داو اسے کتابی خبر دا کتابونو کی دی اصل حقیقتی خبر پریکٹیکل خبر اوکے پریکٹیکل خبر اوکے حقیقی خبر اوکے رشینی خبر اوکے اختیا خبر اوکے زبردست خلیل کا کہا جان خیال ساتھ خا اوکے ڈیر مانا خلیل کا منگ سر پروگرام شامل شی ہوئی جی زمنگ اور اگی ب ٹاپک نہیں اور ادھر لے اگی بچ گمدان بس ڈائریکٹ ٹنگا ٹنگا ٹنگا السلام علیکم ماما سنگے ماما سی ماما پروگرام ڈیر کھلے دے آواز واہ پروگرام کو کتا پروگرام کو برا پروگرام داس پروگرام آخوش نو لگ جی گمدان خیال سا تھے جی او کلم تاسو صرف یواز دانا چھے طاہر زمان پروگرام کے چھے کم پروگرام کے ہم تاسو رابی تک ہوئے کال کوئے کہنا نو کوشش کوئے چھے موضوع تاسو زان پوئے ہوئے صحیح دے کہنا

0: मातो दोबारा 0393693693 बेलाडोना को क्रिएशन बाय डॉक्टर हैदर अली मुमन
1: जाफरान दिलता जाफरान हलता जाफरान हर चरता हो पुख्तन में दादा आया हर जाफरानी नुम रेख्तिया हम जाफरानी मायार लरी कना द बाजार पशोर पसे मजई फर्क पे जनई बेलाडोना जाफरानी क्रीम बेलाडोना जाफरानी फेस वॉश कुम के जे जाफरान एज ए एंटी ऑक्सीडेंट इस्तेमाल शिवी दी वाले चे मुंग सिर्फ द जाफरान नुम न खरसो मुंग द फार्मूली फर्क उड़ान दिखो बेलाडोना जाफरानी क्रीम बेलाडोना जाफरानी फेस वॉश हे नुम तम गोरी मा तो गोरी आओ फार मुले तो गोरी यो नुम सल क्रीमुना यो रंग सल दावे औ पहाड़ डबिली के लिए जाफरानी जाफरानी जाफरानी हो यो पुख्तन में दादा कुनुमुन टोल यो शांति वी नमंगबा फरक संग को फरक पर डबी किन्नवी फरक पर रंग किन्नवी और फरक यवाजे द जाफरान पर लिकलु के हम नवी उम्दा वजे दा बेलाडोना यवाजे योबल जाफरानी क्रीम बाजार तनी दिराउडी बल्कि उड़ान दिकवी बेलाडोना जाफरानी क्रीम बेलाडोना जाफरानी फेस वॉश कुमचे दनन रोजे द स्किन केयर द पारा यो जांगड़े इंतखाब दे नोबल जल चसोक दर्द हुआई दा हम जाफरानी दी यवाजे तुमने तेरे नव पुख्ता नुम जाफरानी दे क फार्मूला हम बेलाडोना जाफरानी क्रीम बेलाडोना जाफरानी फेस वॉश मुंग द नमूनों पर मुकाबलों की नहीं मुंग द फार्मूले पर फर्क वलाड़ी बेलाडोना जाफरानी क्रीम बेलाडोना जाफरानी फेस वॉश तासो दो खपले इलाके द निजदे कॉस्मेटिक्स जनरल और मेडिकल स्टोर ना देर पा आसानी सरा तरला सकोले शी या जमुंग वेबसाइट www.belladona.com.pk विजिट के खुलाई आवाजी खेस्ता मखन दे असली खुला हगदा छ मखमो वजलीगी बेलाडोना जाफरानी क्रीम बेलाडोना जाफरानी फेस वॉश कुम किचे जाफरान एज एंटी ऑक्सीडेंट इस्तेमाल शिवी दी औ द क्रीम औ द पासबा ताउस्त असल जाफरान खकारी नबिया यवाजी द पुस्तकी पामलरन न बल्कि स्तासु द खुला औ द मखद जला नवे पे जंगलो बेलाडोना जाफरानी क्रीम बेलाडोना जाफरानी फेस वॉश सिर्फ योश पर इस्तेमाल او پخپل مخ کی واضحا فرق ہوئی نہیں آیا تاسو دا مخ دا خکلا دا پارا دیر فارمولی استعمال کری حس مزے او نکڑلا خپل بیرنگ مخ خپل دورنگ مخ او خپل بدرنگ مخ دا بیلاڈونا گولڈ کریم بیلاڈونا گولڈ فیس واش بیلاڈونا گولڈ سیرم او دا بیلاڈونا بیوٹی کٹ دا یویش پی دا استعمال سرا خپل مخ گل رنگ کئی خوش رنگ کئی او سپن رنگ کئی او ہغہم دا ٹول عمر دا پارا دا مزید معلومات دا پارا 0393693693 بیلاڈونا کو کریشن بائی ڈاکٹر حیدر علی مومن जाफरान दिलता जाफरान हलता जाफरान हर चरता हो पुख्तन में दादा आया हर जाफरानी नुम रेख्तिया हम जाफरानी मायार लरी कना द बाजार पशोर पसे मजई फर्क पे जनई बेलाडोना जाफरानी क्रीम बेलाडोना जाफरानी फेस वॉश कुम के जे जाफरान एज ए एंटी ऑक्सीडेंट इस्तेमाल शिवी दी वाले चे मुंग सिर्फ द जाफरान नुम न खरसो मुंग द फार्मूली फर्क उड़ान दिखो बेलाडोना जाफरानी क्रीम बेलाडोना जाफरानी फेस वॉश हे नुम तम गोरी मा तो गोरी आओ फार्मूले तो गोरी यो नुम सल क्रीमुना यो रंग सल दावे औ पहाड़ डबिली के लिए जाफरानी जाफरानी जाफरानी यो पुख्तन में दादा कुनुमुन टोल यो शांति वी नमंगबा फरक संग को फरक पर डबी किन्नवी फरक पर रंग किन्नवी और फरक यवाजे द जाफरान पर लिकलु के हम नवी उम्दा वजे दा बेलाडोना यवाजे योबल जाफरानी क्रीम बाजार तनी दिराउडी बल्कि उड़ान दिकवी बेलाडोना जाफरानी क्रीम बेलाडोना जाफरानी फेस वॉश कुमचे दनन रोजे द स्किन केयर द पारा यो जांगड़े इंतखाब दे नोबल जल चसोक दर्द हुआई दा हम जाफरानी दी यवाजे तुमने तेरे नव पुख्ता नुम जाफरानी दे क फार्मूला हम बेलाडोना जाफरानी क्रीम बेलाडोना जाफरानी फेस वॉश मुंग द नमूनों पर मुकाबलों की नहीं मुंग द फार्मूले पर फर्क वलाड़ी बेलाडोना زعفرانی کریم بیلاڈونا زعفرانی فیس واش تاسو د خپل علاقې د نږدې کاسمیټکس جنرل اور میڈیکل سٹور نه ډیر په اسانۍ سره ترلاسه کولای شئ یا زموږ ویب سایټ www.belladona.com.pk وزټ کړئ. د ایلوپیتک او د هومیوپیتک د دواړو علاجونو نه نا امید شوی بیمارانو دپاره د امید زیرې حیدر مومن هومیوپیتک جنرل اسپتال خو